0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैयाँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: यो हो रेडियो साझा अनलाइन र हरेक पल तपाईँसँगै रहन्छ।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
4: नमस्कार म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो रेडियो नमस्ते www.radionamaste.org

0: हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि
1: नमस्कार म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो रेडियो नमस्ते www.radionamaste.org नमस्कार म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो रेडियो नमस्ते www.radionamaste.org
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
3: के भयो बोलादै के गुनगुनाइरहेको
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
3: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै
1: नमस्कार म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो रेडियो नमस्ते www.radionamaste

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

इधर है तू? नहीं मालिका,

नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। डब्लु डब्लु डब्लु डट रेडियो नमस्ते

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org
1: बाबु, पानीको बिल तिरिदे ल।
2: ल तिरिदे।
3: बाबु, बत्तीको बिल तिरिदे आज।
2: ल ल तिरिदे।
1: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
2: ल त्यो पनि तिरिदे।
1: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
2: किनकि मसँग हाम्रो पात्र छ।
3: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
2: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी।
0: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www

0: मित्रो एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
2: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।
3: गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। डब्लु डब्लु डब्लु डट रेडियो नमस्ते

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैयाँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैयाँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radio

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: यो हो रेडियो साझा अनलाइन र हरेक पल तपाईँसँगै रहन्छ।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैयाँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: यो हो रेडियो साझा अनलाइन र हरेक पल तपाईँसँगै रहन्छ।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ धेरै।
2: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
3: ए कुत्ते, इडियट, हट तेरी तो।

नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि
1: नमस्कार म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो रेडियो नमस्ते www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। डब्लु डब्लु डब्लु डट रेडियो नमस्ते

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।
1: बाबु, बत्तीको बिल तिर्दे आज?
2: ल ल, तिरिदे।
3: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज?
1: ल, त्यो पनि तिर्दे।
4: तर सबै कुरा यति छिटै कसरी तिरिस?
1: किनकि मसँग हाम्रो पात्र छ।
5: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
1: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

0: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।
1: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
2: ल, त्यो पनि तिर्दे।

0: ए
1: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
0: किनकि मसँग हाम्रो पात्र छ।
2: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
0: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
3: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगेङ्गा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

0: हजुर, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radio

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते,

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते,

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो रेडियो नमस्ते www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो रेडियो नमस्ते।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। डब्लु डब्लु डब्लु डट रेडियो नमस्ते डट

0: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।
1: बाबु, बत्तीको बिल तिर्दे आज?
2: ल ल, तिरिदे।
3: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज?
1: ल, त्यो पनि तिर्दे।
4: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
1: किनकि मसँग हाम्रो पात्र छ।
5: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
1: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
6: इडियट, हाँ तेरी तो

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.com

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: Who eats burgers for lunch?

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: ए कुत्ते, इडियट, हट तेरी तो

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। डब्लु डब्लु डब्लु डट रेडियो नमस्ते डट

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।
2: किनकि मसँग हाम्रो पात्र छ।
3: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
2: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ धेरै।
2: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैला। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझैला। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: मित्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
2: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: Who eats burgers for lunch?

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

0: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।
1: गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ

0: पात्रो एप तपाईका लागि सधैं सजिलो
1: सबै सजिलो पानीको बिल तिर्दैन
2: ल तिरिदि बाबु बच्चाको बिल तिर्दै आज
3: ल ल तिरिदि
4: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
3: ल त्यो पनि तिर्दे
5: तर सबै कुरा यति छिटै कसरी तिरिस
3: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
3: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radio

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radio

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैयाँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैयाँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैयाँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मझगैयाँ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste

0: गाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ धेरै।
2: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगेङ्गा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगेङ्गा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगेङ्गा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। डब्लु डब्लु डब्लु डट रेडियो नमस्ते

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

0: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।
1: ए कुत्ते, इडियट, हाँ तेरी तो

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटो कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।
1: इडियट, हाँ तेरी तो

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radio

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.com

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

0: मित्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।
1: बाबु, बत्तीको बिल तिर्दे आज?
2: ल ल, तिरिदे।
3: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज?
2: ल, त्यो पनि तिर्दे।
4: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
2: किनकि मसँग हाम्रो पात्र छ।
1: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
2: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब, अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
0: नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

गीतकार तथा पत्रकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।
1: गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

0: मित्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगेङ्गा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
2: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगेङ्गा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
1: नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगेङ्गा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।
2: नमस्कार, म गीतकार तथा पत्रकार शशी शर्मा मझगेङ्गा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।
3: बत्तीको बिल तिर्दे आज।
4: ल ल, तिरिदे।
5: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
4: ल, त्यो पनि तिर्दे।
6: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
4: किनकि मसँग हाम्रो पात्र छ।
3: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
4: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगेङ्गा। तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैंगा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org। नमस्कार, म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते, www.radionamaste.org।

नमस्कार, म पत्रकार तथा गीतकार शशी शर्मा मझैया। तपाईँ अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो, रेडियो नमस्ते। www.radionamaste.org

0: मित्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि
1: नमस्कार म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो रेडियो नमस्ते www.radionamaste.org नमस्कार म पत्रकार तथा गीतकार शशि शर्मा मजगैया तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीको पहिलो अनलाइन रेडियो रेडियो नमस्ते www.radionamaste.org नमस्कार म गीतकार तथा पत्रकार शशि शर्मा मजगैया तपाई अहिले सुन्दै हुनुहुन्छ राप्तीकै पहिलो अनलाइन रेडियो रेडियो नमस्ते
2: बत्तीको बिल तिर्दे आज
3: ल ल तिरिदे
4: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
3: ल त्यो पनि तिर्दे
5: तर सबै कुरा यति छिटै कसरी तिरिस
3: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
3: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै